Dobra, so nes I sy'n bach fyddi eich se tyn da sy'n o sat dan o'r ma mo iad o'r o'r sat ma'r o. Oli bynnag mo, garen go ysdw I mo wbsydd I baise sy'n o'r bivinna sanskriti, bivinna bida halai ta amli sada zi bazawni nes o. Dyma na pahila dapala ma'n mosom sambandhi jan kari dyn o'n pan o'n sa'r oili halai lunchton wari pwri hirne wani. 9.1 स्वान्सीमा 10.9 र रसबेरी एकदम चिसो रहेछ जुन चाहिँ शून्य रहेको छ एकदम चिसो र भोलिको मौसमलाई हेर्नु भने भोलि अलिकति 50% जस्तो चाहिँ लस्टर पानी देखाइएको छ र त्यसरी नै होवर्डमा 90% एकदमै पानीको चान्सेस धेरै देखाइएको छ यदि तपाईँहरू म्याक्सिमम् सिटिजहरू म्याक्सिमम् ठाउँमा चाहिँ 10 महिनाको वरिपरि पानी नै देखाइएको छ जुन चाहिँ 50%भन्दा धेरै रहेको छ र हालै क्यानबेरामा चाहिँ अहिले 8.4 डिग्री सेल्सियस रहेको छ जुन चाहिँ हो लन्चरुमभन्दा अलिकति चिसो नै रहेको छ यदि तपाईँहरू कुनै ठाउँमा जाने प्लान गरिराख्नु भएको छ र भोलिको मौसम के कस्तो सोचिराख्नु भएको छ भने पक्कै भोलिको मौसमलाई ख्याल गरेर नै आफ्नो दिनलाई तय गर्नु होला भन्दै ढिलो नगरिन पहिलो गीततर्फ मन लान जाएँ पहिले त गीततर्फ मन लानु भन्ने हुन्छ र एकदम मिठो गीत रहेको छ आँखाको निन्द खोलेर लाने आदरणीय अरुण थापाबाट

एकदमै मनमोहक अनि एकदमै मिठो गीत रहेछ एकदम पुरानो रहेछ तर त्यो पुरानो शब्दले भरिएको पुरानो त्यो एउटा वातावरणलाई याद दिलाउने पुरानो त्यो एउटा मायालाई एक्सप्रेस गर्ने एउटा अनुभव गराइरहेको थियो पुरानो तरिकाले र एकदम मिठो रहेको थियो अरुण थापाबाट रहेको थियो र अरुण थापालाई मैले फेरि पनि पुरान त्यति त पुरानो हो तर जस पुरानै ब्यान्डको गीतलाई मैले बजाउन चाहेँ जुन चाहिँ परेलीमा 1974 AD बाट रहेको छ परेलीमा सुकानु होला

एकदमै सुदिङ एकदम मिठो गीत रह्यो परलेमा लुकेर राखन यो प्रायः जस्तो यो गीतलाई चाहिँ युवा पुस्ताले रुचाएको गीत पनि रहेको छ र समय समयमा हरेक कन्टेन्ट क्रिएटरहरूले जो चाहिँ अलिकति म्युजिकलाई म्युजिकमा लगा राख्नुहुने मान्छेहरूले चाहिँ यो गीतलाई बजाउने गर्नुहुन्छ प्रायः जस्तो एकदम मिठो गीत रह्यो अब तपाईँलाई फेरि पनि अर्को गीततर्फ नै लान्छ है अब फेरि पनि म जानकारी गर्न चाहेँ कि समय समयमा हामीहरू विभिन्न विधाको कुरालाई हामी बजाउने नै छौँ जस्तै कि कथा कविता अनि गजल रुवाई जस्ता विधाहरूलाई ल्याउने नै छौँ त्योभन्दा पहिला यो मनमगन दीपक बज्राचार्यबाट रहेछ मनमगन

आफै मगमगन आफै मगमगन यो चाहिँ एकदमै एनर्जेटिक र एकदमै अलिकति एउटा बुस्ट दिने खालको गीत रहेको थियो दीपक बज्रझारीबाट र अब तपाईँलाई फेरि अर्को विधितिर लान्छ र अर्को विधि चाहिँ यो रुवाई विधि रहेको छ र केही समयदेखि मैले ख्यामलाई प्रश्न रुवाई सङ्ग्रहित गरेको किताबबाट चाहिँ मैले शब्द वाचन गर्ने कोसिस गरेको थिएँ र यो चाहिँ किशोर अभिदित जुन चाहिँ कमल गाउँपालिका झापा अनि हाल चाहिँ काठमाडौँमा बस्दै आउनुहुने उहाँको रुवाईलाई मैले वाचन गर्न चाहेँ. उसलाई बाडुल्की छुन्छ कि छुँदैन होला, उसलाई बाडुल्की छुन्छ कि छुँदैन होला, याद पठाउँछु छुन्छ कि छुँदैन होला, उसलाई बाडुल्की छुन्छ कि छुँदैन होला, याद पठाउँछु छुन्छ कि छुँदैन होला, ऊ आफ्ना सुख दुःख तस्बिरसँग पोख्छ, ऊ आफ्नो सुख दुःख तस्बिरसँग पोख्छ, तस्बिरले उसलाई छुन्छ कि छुँदैन होला, तस्बिरले उसलाई छुन्छ कि छुँदैन होला. एकदमै प्रेम को एउटा गहनतामा प्रेमको सेरफेरो र प्रेममा हुने त्यो एउटा यादका कुराहरू को सेरफेरोमा लेख्नुभएको थियो र हरेक विधाले हरेक विधामा आफूलाई लागेको कुराहरू पोख्न सकिन्छ र सायद चाहे त्यो यस्तो रुवाई होस् चाहे त्यो सङ्गीत होस् चाहे त्यो चलचित्र होस् गीत होस् हरेक विधाबाट आफू लागेको विधा आफू लागेका कुराहरू पोख्न सकिन्छ जस्तो लाग्छ मलाई र एकदम मिठो रहेको थियो किशोर अभि अदितबाट. अब तपाईँलाई फेरि पनि अर्को गीततर्फ नै लान चाहे गीत पुरानो गीत रहेको छ एकदमै दुःख अनि एकदमै गहन शब्दले भरेर लेख्नुहुने र गाउनुहुने गायक आदरणीय अरुण थापाबाट रहेछ मरो भए पनि.

भनेको चाहिँ प्रेमले एउटा सकारात्मक पाटो बोकेको हुन्छ, प्रेमले एउटा सकारात्मक ऊर्जा दिइरहेको हुन्छ, र म रहे पनि तिमी हाँसिदिनु एकदमै त्यो एउटा चस्सो छुने अनि एकदमै मनलाई एउटा आनन्द आउने खालको शब्दहरू भरिएको गीत रहे थियो अरुण थापाबाट। र अब भने तपाईँलाई मैले फेरि पनि अर्को उहाँकै गीतलाई नै मैले भजन चाहेँ। उहाँको गीत धेरै जस्तो गीतहरू चाहिँ एकदमै लोकप्रिय रहेको गीत नै रहेको छ। र अर्को यो उहाँलाई चिनाउनु सफल बनाउने गीत पनि रहेको छ, यो जति माया लाए पनि अरुण थापाबाट।

0: जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले एकदमै यो मिठो गीत रहेको थियो र एकदमै यो लोकप्रिय गीत पनि रहेको थियो अरुण थापाबाट अनि हामीले कार्यक्रमको मध्यम भागमा आइसकेछौँ र तपाईँलाई जानकारी त दिन चाहेँ कि हामीहरू हरेक साता विभिन्न विधाका कुरालाई बस्ने गर्छौँ र बेला बेला हामीहरू सामाजिक कुराहरूलाई पनि उठाउने गर्छौँ र सँगसँगै यदि तपाईँहरू पनि कुनै खण्डमा कुनै समयमा हामीहरूसँग आएर जोडिन चाहनुहुन्छ भने हामीहरूसँग आएर तपाईँहरूलाई लागेको विचार राख्न चाहनुहुन्छ भने र सँगसँगै कुनै विधा त्यस्तो आफूलाई मन परेको विधाहरू आएर बजाउन चाहनुहुन्छ भने र लेख्नुहुन्छ भने त्यो कुराहरू पनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीहरूसँग जोडिन नबिर्सिनु होला हरेक साता हामीहरू बुधबारको दिन 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुनेछौँ भन्दै अब फेरि अर्को गीत लोकप्रिय गीत नै बजाउन चाहेँ मैले सुजन चापाकैबाट रहेछ हालै चाहिँ उहाँ अस्ट्रेलिया भ्रमणमा पनि हुनुहुन्थ्यो र सुनौ तिन पाते
1: गाडी है हेलो

एकदमै मिठो गीत रहेको थियो सुजन चापाकै अनि विद्याधीम सिन्हाबाट र उहाँ चाहिँ अहिले हालै अस्ट्रेलिया टुरमा पनि हुनुहुन्छ फेरि मलाई जानकारी गराउँदा हुनुहुन्थ्यो र एकदमै मिठो गीत लेख्नुहुन्छ र एकदमै मिठो शब्दले भरिने गीत अनि लोकप्रिय पनि हुनुहुन्छ विशेष गरी युवा पुस्तामा चाहिँ अहिले हालै एकदमै चलेको हुनुहुन्छ र अब म तपाईँलाई अलिक अलिकति पुरानो समयमा ढकिन चाहेँ अलिकति पुरानो समयमा लान चाहेँ पुरानो गीतलाई बजाउन चाहेँ र यो चाहिँ जति चोट दिन्छौँ भक्तराज आचार्यबाट रहेको छ सुकानुलाई

0: Di puria apa sih? Cita mah betul lah. Gita hoti mi, gita mau pani, gita mah betul lah. Cita aja jadi puria apa sih? Cita mah betul lah. Kalale hamlai chutayo bhane. Kalale hamlai chutayo bhane. Kala mah betul lah. Kalale hamlai chutayo bhane. Kala mah betul lah. कथामा कहिले छुट्दैनौ हामी कथामा भेटौँ ल देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु रुखको बिउले बिउमा रुख कसरी देखाउनु देखियोस् फूल हामी चाहिँ तल जरामा भेटौँला देखियोस् फूल हामी चाहिँ तल जरामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ यो दुनियादारी दुनाटपरी घाँसेको जस्तै हो दुनियादारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो दुनियादारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो घाँसौँला हामी दुनाटपरी मनको सिन्काले हुँदैन जुठो छुँदैन कतै फालिने चिन्ताले हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला कथामा कहिले छुट्दैनौ हामी कथामा भेटौँ भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भावीले भाग्य लेख्दैन हाम्रो भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई लेखेर बाँच्यौँ बाँचेर लेख्यौँ जे चाहियो हामीलाई यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पमा आदि र अन्त्य पर्याप्त छैन आदि र अन्त्य पर्याप्त छैन सदामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ दुईवटा जीवन बनाई हामीलाई बगायो जीवनले दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, त्यो दोभान पछि कुन नदी कुन हो छुट्याउन सकेन। बनाई बाफ छुटायो भने, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, जोडी नै बनी जोड्यौँला तर अलग्गै बसौँला, दुईवटा आली बनेर एउटै गरामा बसौँला, दुईवटा आली बनेर एउटै गरामा बसौँला, देब्रे र दाहिने पखेटा बनी चरामा बसौँला, चराले गाउने गीतका मिठा भाकामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। नल्याउनु तिमीले ल्याउँदिन मैले मान्छेलाई बिचमा, ल्याउँदिन मैले नल्याउनु तिमीले मान्छेलाई बिचमा, मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा, मान्छेलाई किन चिनाउनु हामीलाई मान्छेले चिन्दैन, ईश्वरले पनि मान्छेलाई आफू चिनाउँदै हिँड्दैन, ईश्वरले हामीलाई चिन्दछ उसकै काखमा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाडो हो, बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाडो हो, दुईजना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो, मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी, मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी, आफूलाई मारी मलामीलाई बचाए जसरी, यतिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला, यतिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। बेला भयो मेरो यहाँबाट जाने, बेला भयो मेरो यहाँबाट जाने, सकियो भरम, बेला भयो मेरो यहाँबाट जाने, सकियो भरम, छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा, बेला भयो मेरो यहाँबाट जाने, सकियो भरम, छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा, तिमीले पनि यहाँका खेल खेलेर आउनु, झेली छन् खेल झेली छन् नियम झेलेर आउनु, यताका खेल सकेपछि उता खोलामा भेटौँला, यताका खेल सकेपछि उता खोलामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। भोग्दै थिए बल्ल भागमा तिमी पर्नुको आनन्द, भोग्दै थिए बल्ल भागमा तिमी पर्नुको आनन्द, भोग्नै थियो बाँकी तिमीलाई निको पार्नुको आनन्द, आउँदै थियो बल्ल सकेको जति गर्नुको आनन्द, आइलाग्यो मलाई बाँच्नुको दुःख मर्नुको आनन्द, आनन्द मेरो निदायो अब सपनामा भेटौँ, आनन्द मेरो निदायो अब सपनामा भेटौँ, कथामा कहिले छुट्दैनौँ हामी,
1: कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। एकदमै सोचमग्न अनि एकदमै गहनतामा एउटा जाने खालको यो कविता आइरहेको थियो आदरणीय नवराज पराजुलीबाट, र उहाँसँग चाहिँ एउटा सुखवश उहाँसँग भेट्ने र उहाँसँग बसेर उहाँको कवितालाई नजिकदेखि सुन्ने अनि उहाँको जीवनलाई पनि नजिकदेखि बुझ्ने, थोरै धेरै त नभनौँ थोरै भएको त एकदमै आनन्द आउने व्यक्ति हुनुहुन्छ, र एकदमै अहिले हालैको कवि चर्चित कवि पनि हुनुहुन्छ, र देशमा मात्रै नभएर विदेशको ठाउँमा पनि हरेक कुना कुनामा गएर र नेपालकै कुना कुनामा गएर कविता नेपाली मनसम्म नेपाली मुटुसम्म पुर्याउनु भइ नै राख्नु भएको छ र पुर्याउनु हुने एकमात्र सफल कविता कवि पनि हुनुहुन्छ उहाँ र भन्दै हामी कार्यक्रमको अन्तिम समयमा पनि आइसकेछौँ र हरेक साता हामीले साझा आवाज कार्यक्रम लिएर आउने नै गर्नेछौँ र लामो समयदेखि यो कारणले पनि कार्यक्रमलाई हामीले निरन्तरता दिइरहेछौँ र दिनु पनि पर्छ जस्तो लाग्छ मलाई किनभने नेपाली काहीँ न काहीँ नेपाली भाषा नेपाली संस्कृति कम बजिरहेको कम सुनिरहेको हामीले महसुस गर्छौँ यो फाल्टो भूमिमा त्यसै कारणले गर्दा पनि हामीले यो साझा आवाज कार्यक्रम चलाइरहेछौँ र विभिन्न कथा कविता संस्कृति र समय समयमा हाम्रो सामाजिक कुरालाई पनि उठाउने गर्छौँ र पनि अर्को स्टुडियोमा म देख्न सक्छु कि अस्ट्रेलियन कन्ट्री लिएर जोन वल्सनजी आइसक्नु भएको छ र त्यसरी नै आठ बजीदेखि उता चाहिँ अस्ट्रेलियन कन्ट्री बज्नेछ भने अस्ट्रेलियन कन्ट्रीदेखि उता चाहिँ डेफिनेटली नो रिलेसन लिएर 10 बजीदेखि उता बेन एन्ड प्यास आउनुहुन्छ र 12 बजीदेखि उता ओभरनाइट कम्युनिटी रेडियो बज्नेछ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिनु पर्ने हुन्छ र अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका विधाहरू हामीले बचाउने छौँ भन्दै म कार्यक्रमदेखि बिदा लिन चाहे धन्यवाद।